0: جی تو سامعین, ہم آپ کو ایک دفعہ پھر سے ریڈیو پاکستان ایف ایم 101 لاہور کے لائیو اسٹوڈیو سے آزادی ٹرانسمیشن ہم ایک ہے کے ساتھ خوش آمدید کہتے ہیں. میں ہوں واصفہ مقدس اور میرے ساتھ اس وقت اسٹوڈیوز میں موجود ہیں زینت, ملاطفہ اور ایمان خالد, جن سے ہم پاکستان کی رنگا رنگ ثقافت اور لوک روایات کے حوالے سے بات کر رہے ہیں, جس میں ابھی ہم نے پاکستان کے علاقائی لباس کے حوالے سے بات کی, کھانوں کے حوالے سے بات کی, اور اب ہم بڑھتے ہیں پاکستان کی ثقافت کا ایک خوبصورت حصہ ہے جس میں دستکاری شامل ہے, یعنی کہ ہاتھوں سے بنی ہوئی چیزیں. اس کے ساتھ ساتھ میں آپ کو بتاتی چلوں کہ آپ ہمارے ساتھ لائیو کال پر بھی آ سکتے ہیں جس میں آپ اپنے خیالات کا اظہار کر سکتے ہیں. تو اس کے لیے نمبر ہے 042-111-001. ایک دفعہ پھر سے سن لیں, 042-111-001. اس نمبر پر آپ ہمارے ساتھ لائیو کالز میں شامل ہو سکتے ہیں اور اپنے خیالات کا اظہار کر سکتے ہیں کہ جشن آزادی کے حوالے سے آپ کی مصروفیات کیا ہیں, آپ کس طرح سے اس دن کو منانا چاہ رہے ہیں, یا پاکستان کی ثقافت کے حوالے سے دیکھا جائے تو آپ نے گزرتے وقت کے ساتھ ساتھ اس میں کیا کیا تبدیلیاں محسوس کی ہیں, یا ایسی کیا چیزیں ہیں کہ جو آپ کے علاقے میں ابھی بھی موجود ہیں اور اس کے حوالے سے اگر کوئی نہیں جانتا تو آپ ریڈیو پاکستان کے پلیٹ فارم سے لوگوں کو اس کے حوالے سے بتا سکتے ہیں. اس میں کھانے ہو سکتے ہیں, لباس ہو سکتا ہے, روایات ہو سکتی ہیں جو کہ اب آہستہ آہستہ معدوم ہوتی جا رہی ہیں, لوگ اس طرح سے ان کے ساتھ جڑے نہیں رہ سکتے جس طرح سے ماضی میں تھے. جی تو اب ہم اگر پاکستان میں دستکاری کی بات کرتے ہیں تو اس میں ہاتھ سے بنی ہوئی بہت سی چیزیں شامل ہیں, جس میں کشمیر کی شالز ہیں کہ اتنی خوبصورت ہوتی ہیں کہ جب آپ کسی پہاڑی علاقے میں جاتے ہیں تو وہاں پہ آپ کو ہر جگہ پہ یہ شالز لگی ہوئی نظر آتی ہیں, اور بے اختیار آپ کے پاس جتنے مرضی لباس موجود ہوں, جتنی مرضی چادریں موجود ہوں, لیکن آپ چاہتے ہیں کہ یہ تو کم از کم میری الماری میں موجود ہونی چاہیے. اس کے ساتھ ساتھ ملتان کے بنے ہوئے برتن ہیں, جس میں آج کل ایک بہت خوبصورت آرٹ آ رہا ہے کہ نیلے اور سفید رنگ سے خوبصورت دستکاری کی جاتی ہے, اور دنیا بھر میں یہ جو برتن ہیں وہ پاکستان کی جانب سے پہنچائے جا رہے ہیں, دنیا بھر سے لوگ ان برتنوں کو پسند کرتے ہیں. اس کے ساتھ ساتھ ملتان کی چوڑیاں بہت مشہور ہیں جو کہ پورے پاکستان میں خواتین پہنتی ہیں, اور جہاں جہاں پوری دنیا میں پاکستان بستے ہیں خواتین کے لیے ان کے ڈریسنگ ٹیبل پر چوڑیوں کا ہونا تو بہت ضروری ہے. جی تو ایمان, آپ بتائیں آپ اس حوالے سے کن کن چیزوں کو دیکھتی ہیں, یا آپ کی نظر میں آپ کی پسندیدہ چیز کون سی ہے؟
1: دستکاری کی بات کیجیے تو پنجاب کی پھلکاری اور سندھ کا جو آئینہ کاری ہے, سندھ کی جو آئینہ کاری ہے وہ اتنی خوبصورت ہوتی ہے, اتنا کوئی مزیدار لطف ہوتا ہے اس میں دیکھنے میں. اور بلوچستان کے قلین, رنگ برنگے قلین, مختلف ڈیزائنز ہوتے ہیں اس میں اتنی خوبصورتی کے ساتھ.
0: بلوچستان کے ساتھ ساتھ کشمیر کے قالین بھی تو بہت مشہور ہے نا, وہ بھی پوری دنیا میں پاکستان کی جانب سے جو ہے وہ پہنچائے جاتے ہیں, ان کے خریدار ہیں, اور پاکستان میں لوگ ان کو بہت پسند کرتے ہیں. اور مجھے نہیں لگتا کہ بہت کم ایسے گھر ہوں گے کہ جس میں اس جو کشمیر کی جو
1: جتنی مرضی قلین ہوں, اگر آپ اگر بلوچستان گئے ہیں اور وہاں آپ کو کوئی قلین نظر آ گیا اور آپ وہ نہ لیں تو یہ ہو نہیں سکتا.
0: بالکل ایسا ہی ہے,
1: خوبصورتی اتنی زیادہ ہوتی ہے کہ انسان کہتا ہے کہ بس یہاں ختم ہے, میں یہاں سے لے کے جاؤں گا اپنی.
0: بالکل اسی طرح, اور وہ ٹرک آرٹس بھی تو ہے نا جس کا تعلق خیبر پختونخوا سے ہے. ٹرک آرٹ پاکستان کی تو پوری دنیا میں مشہور ہے, کوئی ٹرک آپ نے سڑکوں پہ ایسا دیکھا ہو کہ جس کو دلہن کی طرح سے نہ سجایا گیا ہو, یہ تو ممکن ہی نہیں ہے.
1: جی بالکل, اگر ٹرک آرٹ کی بات کیجیے, ٹرکوں کے پیچھے جو مختلف شعر لکھے ہوتے ہیں اور اتنے خوبصورت اور اتنے مزاحیہ انداز میں ہوتے ہیں کہ انسان پڑھ کے اپنی ہنسی کنٹرول کر لے, یا پھر وہ اتنے عاشقانہ ہوتے ہیں کہ ایسے لگتا ہے جیسے
0: بالکل بالکل
1: ختم ہو.
0: اور صرف ٹرکوں میں ہی نہیں, ٹرکوں کے پیچھے ہی نہیں, آج کل تو ہم دیکھتے ہیں بسوں کے پیچھے, لوگوں نے اپنی گاڑیوں کے پیچھے اکثر لگوائے ہوتے ہیں, چنگچی رکشے جو چلتے ہیں ان کے پیچھے بعض اوقات تو ایسے اشعار ہوتے ہیں کہ اگر جس شاعر کا وہ شعر تھا اس کے ٹانگ بازو اس طرح سے توڑ دیے گئے ہوتے ہیں کہ اگر وہ شاعر اس کو سن لے تو ایک دفعہ تو اس کی روح کانپ جائے گی کہ یہ میرے شعر کے ساتھ کیا گیا ہے. बिल्कुल ऐसा ही है।
1: इसके मुतालिक मैं एक शेर बताना चाहूँगी जो ट्रक के पीछे लिखा हुआ था, जो मुझे याद है। ज़िंदगी में जब भी कहीं मुकाम आया, मुश्किल मुकाम आया, ना ब्रेक ने साथ दिया ना कोई गैर काम आया।
0: बिल्कुल यही हाल तो हमारे यहाँ पे अक्सर वो मशहूर नहीं है कि जब इंसान पे मुश्किल वक्त आता है तो उसके रिश्तेदार भी जो हैं वो उसके साथ नहीं रहते।
2: बिल्कुल बिल्कुल,
0: गो के इसका ताल्लुक सिर्फ मजाक तक ही है, हकीकत से इसका कोई ताल्लुक नहीं है।
2: जी, जी,
0: लेकिन समझ तो आप गए ही होंगे।
2: जी जी बिल्कुल
0: बिल्कुल, तो बिल्कुल बिल्कुल समझ तो आप सब गए ही होंगे। इसके साथ ही हम एक सेगमेंट की तरफ बढ़ते हैं कि जिसमें रैपिड फायर जल्दी जल्दी आपने मेरे सवालों के जवाब देने हैं, वो जवाब ठीक है गलत है वो चीज़ जो है वो मायने नहीं रखती, लेकिन आप फौरन से पहले उस सवाल का जवाब देंगे।
2: जी, जी,
0: जी तो जीनत हम आपसे शुरू करते हैं, बताए पाकिस्तान का जो कौमी तराना है ये किसने लिखा था?
1: हफीज़ जलंधरी ने।
0: वेरी गुड। पाकिस्तान की मशहूर डिश सज्जी जो है उसका ताल्लुक किस सूबे से है?
1: बलोचिस्तान से।
0: बलोचिस्तान से। पंजाब की मशहूर कढ़ाई कौन सी है?
2: फुलकारी।
0: फुलकारी बिल्कुल मुलातिफ़ा, और फुलकारी के हवाले से तो खूबसूरत दुपट्टे और चुनरी के नाम से जिसे हम आजकल याद करते हैं कि बिल्कुल मुख्तलिफ रंगों के साथ खूबसूरत इम्तिजाज, और वो ख़वातीन के पास ना हो ऐसा तो मुमकिन ही नहीं है। सिंध का मशहूर कपड़ा कौन सा है? कौन सा ऐसा कपड़े का डिज़ाइन है कि जिसको आप दूर से देखेंगे तो आपको पता चल जाएगा जिसका ताल्लुक सिंध से है?
2: अजरक।
0: अजरक। और पश्तों का मशहूर डांस बताएं मुझे, पश्तून ऐसा कौन सा जिसको देखकर अगर हम उसको चलता हुआ भी देख लें तो यूँ महसूस होता है जैसे इंसान का दिल करते वो खुद ही उसके साथ झूमना शुरू कर दें?
2: अटन।
0: अटन बिल्कुल ऐसा ही है। इसी के साथ अगर हम पाकिस्तान के मुख्तलिफ इलाकों से ताल्लुक़ रखने वाले रक्स की बात करते हैं तो वो भी हमारी सकाफत का एक हिस्सा है, और जिसके बगैर हमारी शादी ब्याह की तकरीबात हो, खुशी का कोई भी मौका हो, वो नामुकम्मल नज़र आता है। पंजाब के हवाले से बात करें तो उसमें भंगड़ा है, और जी, इसके जी। लिए पंजाबियों को किसी ख़ास मौके की ज़रूरत नहीं है, ज़रा सी छोटी सी खुशी आई नहीं कि उनका जो खुशी जो है वो उबाल खाती है और वो भंगड़े की सूरत में बाहर आना शुरू हो जाती है। आपने कभी ऐसा कोई वाकया देखा हो कि जिस शादी ब्याह की कोई तकरीब हो या ऐसा खुशी का मौका हो और आपने वहाँ पे जब भंगड़ा करते हुए लोगों को देखा हो तो आप ख़ुद पे काबू ना रख सकी हो, ऐसा कोई वाकया आपके जहन में आता है?
1: जी जी, भंगड़े की बात हो और खुशी ना हो ऐसा हो नहीं सकता। इसमें देखा जाए तो पंजाब में मुख्तलिफ शादियों में भंगड़े होते हैं, चाहे वो बर्थडे हो जो मर्जी हो, चाहे छोटी,
0: यानी कि खुशी का ताल्लुक किस जिस मर्जी हैसियत से हो,
1: पंजाब सिर्फ खुशी ढूंढता है और भंगड़ा ढूंढता है,
0: बिल्कुल
1: खुशी मनाना चाहता है। पंजाब के लोग हमेशा खुश रहते हैं और खुश रखते हैं।
0: और भंगड़े के साथ ही अगर हम लोक रक्स के साथ बात करें तो लोक मौसीकी भी तो आती है जिसमें पाकिस्तान के लोग गीत शामिल हैं, पंजाब के ख़ास तौर पर टप्पे माइये, जिनके बगैर ढोलक तो मुकम्मल ही नहीं हो सकती और ढोलक के बगैर शादी मुकम्मल नहीं है। शादियों में ढोलक का होना तो बहुत ज़रूरी है, और ख़वातीन तो इस हवाले से ख़ास तौर पे तैयारी करती हैं। तो
1: मेहंदी में टप्पे गाए जाते हैं जो बहुत ही मज़ेदार होते हैं, और अगर वो ना गाए जाएँ तो हमें लगता है
2: मेहंदी का मज़ा नहीं आता,
1: मेहंदी का मज़ा नहीं आता।
0: बिल्कुल, और हर घर में एक ऐसी खातून भी तो होती है कि जिसको हर खानदान में एक ऐसी खातून का होना बहुत जरूरी है कि जिसको टप्पे आते हों,
1: और ढोलकी भी बजानी आती है, और वो एक ही खातून होती है,
0: और उस खातून अगर वो खातून मौजूद नहीं है तो उस वक्त एक बहुत बड़ा मसला खड़ा हो जाता है जी भाई आज का ढोलक का इवेंट किस तरह से।
1: मैं बताती चलूं, मेरी बहन की शादी थी तो हमारी जो खातून है जिनको आते थे वो नहीं थी, हम उन्हें बाकायदा किसी और के घर से ढूंढ के लाए, भाई आए हमारे घर।
0: बिल्कुल बिल्कुल बिल्कुल जी। ईमान आप बताएं, आपके ख़ानदान में कोई ऐसी खातून या ऐसी कोई लड़की मौजूद है कि जिसके बगैर ढोलक का ये जो प्रोग्राम है ये तो मुनक्किद ही नहीं किया जा सकता?
3: हाँ जी बिल्कुल, हर ख़ानदान में होती है। जो
0: आप खुद भी इसमें हिस्सा लेती हैं या नहीं लेती?
3: मैं सिर्फ तालियां बजाती हूँ।
0: आप सिर्फ तालियां बजाती हैं, यानी कि आप सिर्फ तमाशाइयों में शामिल होती हैं, आप उसमें हिस्सा बिल्कुल भी नहीं लेती।
3: और मौसीकी के साथ साथ जो है मौसीकी के आलात भी एक ख़ास अहमियत रखते हैं, जिस तरह खैबर पख्तूनख्वा में तबला है या हारमोनियम है।
0: बिल्कुल, और जो अगर हम पंजाब की बात करें तो इसमें ढोल है। हाँ। ढोल और ढोलक दोनों, اس کے بغیر تو
3: ان کے بغیر شادیاں انکمپلیٹ ہوتی ہیں.
0: شادی کا موقع ہو, کسی اور خوشی کا موقع ہو, جیسے اگر کسی نے اپنی نئی دکان کھولی ہے بازار میں, تو یہ تو ممکن ہی نہیں کہ اس کے باہر ایک ڈھول والا
1: لینٹر ڈال لیا ہے.
0: بالکل, اس خوشی میں کسی کے اگر بچہ پیدا
3: ہوا ہے تو جب آپ پاس ہوتے ہیں,
0: پاس ہونے کی خوشی میں بھی, خاص طور پہ لڑکوں کے لیے, تو اس میں بالکل نو آفینس, اس میں کوئی لڑکا دل پہ یہ بات نہیں لے گا, لیکن عام طور پہ یہ تصور کیا جاتا ہے کہ لڑکیاں زیادہ نمبر لیتی ہیں اور لڑکے بہت کم نمبروں میں پاس ہوتے ہیں, تو ان کے پاس ہونے پہ بھی اس موقع کا آنا تو بہت ضروری ہے. اس کے ساتھ ہی ہم آگے بڑھتے ہیں اور ہم ایک اور پاکستانی گیت, ملی نغمے تو ہم صبح سے سن رہے ہیں اور سارا دن ملی نغموں کا یہ سلسلہ تو جاری رہے گا. آپ ہمارے ساتھ اگر پروگرام میں لائیو کال کرنا چاہیں تو 042-111-000-101 پر کال کر کے آپ ہمارے ساتھ پروگرام میں شامل ہو سکتے ہیں. اسی کے ساتھ ہی ہم ایک پاکستانی گیت کی طرف چلتے ہیں اور اس ماحول کو ذرا تبدیل کرتے ہیں. جی, تو بڑھتے ہیں

0: जी दिल दिल पाकिस्तान जान जान पाकिस्तान दिल दिल पाकिस्तान जान जान पाकिस्तान वेलकम बैक वेलकम बैक वेलकम बैक। हमारे साथ जो पैनल मौजूद है फातिन हमारे साथ मौजूद है और महनूर भी हमारे साथ मौजूद है। आयशा
1: अच्छा इस्लाम में से चाय की जो
2: अरे नहीं यार
3: रूप अगर कहा जाए ना तो गलत नहीं होगा लेकिन मुझे इस चीज का अफसोस है कि मुझे चाय बिल्कुल नहीं पसंद।
2: यार नहीं यार
0: चाय तो ये कौन से पाकिस्तानी आ गए
2: कुछ हो रहा है यहाँ पे
0: ये
2: जनरली पाकिस्तानी है हमें कॉफी पसंद है।
1: नहीं यार कॉफी में वो मजा नहीं वो नशा नहीं जो चाय में है।
0: हाँ बिल्कुल ऐसे
2: ही तो ये पूरी डिबेट है।
1: सीधी सी बात है अगर हम चाय से थोड़ा बाहर निकले जो हमारे पाकिस्तानी खाने अगर बिरयानी का जिक्र
2: अरे ये इस पे सबको अग्री करना चाहिए।
1: किसी को आलू वाली बिरयानी पसंद
3: आलू वाली बिरयानी कराची की एक कोर मेमोरी है फातिन
1: ये लाहौर में बनती मेरे घर वालों को नहीं पसंद
3: असल सिर्फ कराची में पाई जाती है। अच्छा सीधी सी बात है सबसे
1: वैसे मैं कराची बहुत कम गई हूँ लेकिन मैंने खाई है वहाँ।
3: क्या आप कभी कराची गए?
0: नहीं मेरा अभी तक ऐसा जो है वो नहीं चक्कर लगा कराची का तो अगर मौका मिला तो मैं जरूर जो है वो कराची का चक्कर लगाऊंगा लेकिन मैंने लाहौर देखा है तो मैं एक तरह से पैदा तो हो गया हूँ ना दुनिया के अंदर मेरा वजूद तो है
2: क्या बात
0: तो ये जो है हमारा पाकिस्तान ये हमेशा इंशाल्लाह शादबाद रहेगा
2: बेशक
0: और जब तक इसकी यादें हमारे साथ वाबस्ता हैं हम जब तक यहाँ पे मौजूद हैं हम इसका नाम रोशन करते रहेंगे।
2: अच्छा हाँ हाँ कराची से एक और बहुत प्यारी बात निकली है किसी को अगर पता हो तो कराची का जो रैप सीन है पॉप सीन है वो भी बहुत मशहूर है पाकिस्तान को लेकर। पाकिस्तान में जितने भी हमारे आर्टिस्ट हैं वो ज्यादातर कराची से
1: कराची में रहते हैं। और अगर हम म्यूजिक की बात करें ना महानूर तो हमारे पास इतने बड़े बड़े नाम है जिन्होंने हमें मौसीकी की दुनिया में शाहकार दिए हैं जैसे की हमारे आलमगीर साहब का अगर हम जिक्र ना करें तो ये बात अधूरी रहेगी कि मौसीकी की दुनिया में उन्होंने क्या नाम बनाया और पाकिस्तान का नाम रोशन किया है। इसके अलावा अगर हम थोड़ा पीछे चले जाएं 1980 की दिहाई में तो अहमद रुश्दी साहब का अगर हम जिक्र ना करें तो ये ज्यादती होगी
2: बेशक बेशक। इसके साथ साथ अली जफर और नुसरत फतेह अली खान राहत फतेह अली खान आसिम अजहर और कितने और हमारे
0: तो आज भी पीछे चली जाएं अगर हम चले जाएं तो नूरजहां जो है
1: नूरजहां शहनाज़ बेंजामिन
2: और क्या बात उनके ऑडिटोरियम में इस इंटर्नशिप का आगाज किया और क्या बात कितना कुछ सीखा।
0: हाँ मतलब ये भी एक अगर हम यौम आजादी के ऊपर इस सेगमेंट के अंदर इस ट्रांसमिशन के अंदर बात करें तो हम इस बात का क्रेडिट जो है वो ना दें कि पाकिस्तान के अंदर जिस तरह सकाफत है पाकिस्तान के कलर्स हैं पाकिस्तान के लोग मेहमान नवाज हैं पाकिस्तान के पास घूमने के लिए बहुत सारी जगह हैं हम खेल के मैदानों के अंदर और भी दीगर मैदानों के अंदर जिस तरह तरक्की कर रहे हैं सेम इसी तरह जो पाकिस्तानी इदारे हैं वो भी कितने वेलकमिंग
2: बेशक
0: है।
2: बेशक सही बात
0: है
1: बेशक अभी जो मक्का डिफेंस पैक्ट बने आपने देखा क्या बात है
3: बिल्कुल
0: वो भी
1: टर्की मक्का और पाकिस्तान के बीच में एक डिफेंस पैक्ट
0: पाकिस्तान की जो शान है पाकिस्तान की जो रौनक है वो किस तरह से जो इंटरनेशनल सतह है बैन अलावामी जो अकवाम है वो भी पाकिस्तान का लोहा जो है वो पाकिस्तान वहाँ पे।
1: इसके अलावा अगर हम इस्लाम देखे ना खेलों की दुनिया से भी हट के हमारे नौजवानों ने बड़े बड़े कारनामे किए हम अरफा करीम रंधावा को नहीं फरामोश
2: बिल्कुल भी नहीं
1: माइक्रोसॉफ्ट की चैंपियन और सेफ 9 बरस की उम्र में उन्होंने कारनामा सर अंजाम दिया और इस बात का बहुत
2: बड़ी फखर की बात
1: अफसोस है कि वो बहुत जल्दी हमसे रुखसत हो गई लेकिन
2: अच्छे लोग हमेशा जल्दी
0: चले जाते
1: हैं ऐसा ही है बिल्कुल ऐसा ही
0: लेकिन फिर भी पाकिस्तान के पास टैलेंट की बिल्कुल भी
1: कमी नहीं है बिल्कुल भी। वो क्या है ना कहते जज्बा दिल घर में जाऊं हर चीज मद्दे मुकाबले आ जाए इंसान अगर कोशिश करे तो क्या ही नहीं हो सकता
2: क्या ही नहीं हो सकता। और ऐसे लोग होते हैं जो चले तो जाते हैं लेकिन अपनी कहते हैं छाप छोड़ जाते हैं
0: किसी
2: अरफात करीम का अगर आपको पता हो कि उनके काफी इनक्यूबेटर्स हैं जहाँ पे अब काफी स्किल्स सिखाई जाती हैं गूगल की स्किल्स हो या डेवलपिंग की स्किल्स हो और मेरे खुद के काफी जानने वाले हैं जो उन्होंने उन्हीं सेंटर से सीख कर अपने
1: बिल्कुल बिल्कुल बिल्कुल अल्फा करीम टावर लाहौर में मौजूद है
0: पाकिस्तानी जो है वो टेक्नोलॉजी
1: पाकिस्तानी आईटी का एक बहुत बड़ा नाम
0: फ्रीलांसर्स की हमारी बहुत बड़ी इकोनॉमी है
1: बहुत बड़ी डिजिटल इकोनॉमी है जिसमें अल्फा करीम टावर के जो
3: فری لانسرس ہیں اور جو وہاں آئی ٹی کے شعبے میں کام کر رہے ہیں, ان لوگوں کا ایک بہت بڑا کردار ہے پاکستانی آئی ٹی شعبے کو آگے لے جانے میں.
0: پاکستان کے جو جتنے بھی نوجوان ہیں ان میں سے بہت سارے نوجوان ایسے ہیں جو پاکستان کا شاندار روشن مستقبل ہیں. میں یہ سمجھتا ہوں کہ ہمارے جو پاکستانی ہیں
3: پاکستان کا روشن مستقبل.
0: ہاں بالکل بالکل. لیکن ڈیجیٹلی جتنا بھی ہم آگے جائیں گے, ظاہر ہے ہمارا پاکستان, ہمارا اپنا ملک, ہماری اپنی سرزمین جو ہے وہ اتنی ترقی کرے گی کہ ہم دنیا کے جتنے بھی جو ترقی یافتہ ممالک ہیں ان کے صف میں انشاءاللہ جلدی کھڑے ہوں گے.
3: اور اسلام, چونکہ میرا تعلق آئی ٹی کی دنیا سے ہے, ابھی پچھلے برس کی ہی ایک ریٹنگ ہے اور اس کے مطابق پاکستانی فری لانسر سب سے زیادہ دنیا میں کنٹریبیوٹ کر رہے ہیں. یہ بہت خوش آئند بات ہے ہمارے.
2: ابھی میں پچھلے دنوں ہی فائنانس کی ہی رپورٹ پڑھ رہی تھی, فری لانسرس کی کوئی بلینز میں رپورٹ آ رہی تھی. لٹرلی قوم ہماری بہت آگے جائے.
4: اچھا میں آپ لوگوں کو بتاتی چلوں کہ میں خود بھی ایک فری لانسر ہی ہوں.
3: اچھا ہمیں اس کے بارے میں بالکل علم نہیں تھا. مانور بتائیں,
2: آپ کس قسم کی فری لانسر ہیں؟
4: میں ایک سوشل میڈیا ڈیزائنر ہوں, چھوٹی ایجنسیز کے لیے کام کرتی ہوں. اور یہ بات مجھے جان کے خوشی ہوئی ہے کہ پاکستان میں آج بھی اتنا ہی اسکوپ ہے فری لانسنگ کا جتنا کچھ عرصے پہلے تھا. کچھ ایپس کا رجحان آنے کی وجہ سے مجھے لگا تھا کہ جب میں نے فری لانسنگ سال پہلے شروع کی تھی تو مجھے لگا تھا کہ شاید اب اس طرح کا سکوپ نہیں رہا ہے.
3: اچھا اس پہ مانور ایک بات میں کروں گی کہ اکثر نوجوان جو نئے فری لانسنگ میں آئے ہیں وہ اکثر یہ کہتے ہیں کہ اے آئی کے آنے سے ہمارا جو سکوپ ہے وہ کافی کم ہو گیا ہے, لیکن میں نے دیکھا ہے کہ پاکستان کے اندر جو نوجوان اے آئی کو لے کے اے آئی ٹولس کو سیکھنے کی کوشش کر رہے ہیں نا, وہ ایک بہت خوش
2: آج کل تو اے آئی انجینئرنگ کے پورے کورسز ہوتے ہیں. آپ تو سکھاتے ہیں کہ پرومپٹ کیسے دینا ہے, اینڈ دین اس پرومپٹ سے آپ نے کس طرح اپنے کام کو آگے بڑھانا ہے. بہت ساری
3: یہی ہے کہ آپ کو چیزوں کا استعمال آنا چاہیے, آپ کو کام کرنا آنا
0: بالکل ایسے ہی ہے.
3: آپ پرابلم کا سولیوشن کیسے دے سکتے ہیں اسی چیز کی قدر ہے آپ کی دنیا میں.
0: چیزوں کو
3: ہی پاکستانی فری لانسرز اپنا کردار اس چیز کے اندر,
0: چیزوں کو ہم نے سیکھنا ہے اور سیکھ کر آگے بڑھنا ہے. اور اپنے ملک کے جتنے بھی بچے ہیں اور ہمارے ساتھ مستقبل میں وابستہ ہوں گے, اور ہم جو ہے وہ اپنا کردار بے شک وہ ملک کے جس بھی کسی میدان کے اندر ہو یا محکمے کے اندر ہو یا جس کسی بھی شکل یا صورت کے اندر ہو, ہم نے اپنے ملک کا کردار جو ہے وہ اس صورت میں ادا کرنا ہے کہ ہمارا ملک جو ہے وہ بالکل ترقی کرے, اور ایسے ترقی کرے کہ پاکستان جو ہے وہ دن دگنی اور رات چگنی ترقی کرے. تو
2: میں آپ لوگوں کو ایک اور چیز بھی بتاتی چلوں, آپ سب تو جانتے ہیں کہ میں ایک تھیٹر آرٹسٹ بھی ہوں. تو میں کہہ رہی تھی کہ پاکستان میں تھیٹر کا کلچر بھی آج کل کتنا بڑھ گیا ہے.
3: ہاں بالکل, تھیٹر کے کلچر کی آپ بات کریں.
2: فرینڈ 70s کا پلے آیا, وسیم عباس نے اس کو ڈائریکٹ کیا ہے.
0: ہاں بالکل, کیونکہ ہمارا جو آپ سب لوگ یہ جانتے بھی ہیں بلکہ ہمارے سامعین بھی جانتے ہیں کہ پاکستانی ڈراماز جو ہیں وہ پوری دنیا کے اندر جس طرح سے
3: مطلب
0: ہم ہر میدان کے اندر جو ہے وہ آگے ہیں.
3: اور اگر ہم پاکستان ٹیلی ویژن کی بات کریں اسلام,
0: ہاں
3: اس کا اگر ہم ذکر کریں, ہمیں کیسے کیسے شاہکار ملے ہیں وہاں سے.
0: ہاں ریڈیو پاکستان سے کتنے بڑے بڑے شاہکار, کتنی خوبصورت آوازیں, کتنی جو ہے وہ زبردست آوازیں ہمیں ملی ہیں, اس کو بھی ہم جو ہے وہ فراموش نہیں کر سکتے. تو گو کہ ہم اس کو اگر کنکلیوڈ کریں, اس سارے کا خلاصہ جو ہے وہ ہم سامعین کے سامنے رکھیں, تو پاکستان کسی بھی شعبے یا کسی بھی میدان کے اندر پیچھے نہیں ہے. یہ کون کہتا ہے, یہ کون کہہ رہا تھا کہ پاکستان کا جو مستقبل ہے وہ روشن نہیں ہے یا پاکستان جو ہے وہ پیچھے جا رہا ہے؟ ایسا بالکل بھی نہیں ہے. پاکستان سے ہمیں مایوس ہونے کی بالکل بھی ضرورت نہیں ہے, اور اس یوم آزادی کے اوپر ہمیں, اس موقع کے اوپر اور اس اوکیشن کے اوپر ہمیں ضرورت ہے کہ ہم پاکستانی جو ہیں وہ مل کے بیٹھیں اور ہم سیکھیں اور ترقی کریں, آگے بڑھیں. اور کیونکہ ہمارے پاس لاسٹ منٹس ہیں, ہمارے پاس وقت کی قلت ہے, تو میں یہ چاہوں گا کہ آپ ایک اپنا چھوٹا چھوٹا پیغام دیں ہمارے ناظرین اور سوری سامعین کے لیے, غلطی ہو گئی ابھی معاف کیجیے گا, سو ہم وہ بھی چھوڑیں تاکہ اچھا تاثر جو ہے وہ ہم چھوڑ کے جائیں, اور اس یوم آزادی کے اوپر ایک خاص پیغام کے ساتھ ہم اپنے ملک کے لیے کچھ کر سکیں گے. جی فاطن, کیا پیغام دینا چاہیں گی؟
2: میں کہتی ہوں کہ جیتے رہیں, بستے رہیں اس ایک پرچم کے نیچے.
3: ایسا ہی ہے, بالکل بالکل ٹھیک بات کی. ہمارے پاس وقت محدود ہے, لیکن جتنے بھی سننے والے ہیں ان کو میرا یہی پیغام ہے کہ مایوسی اختیار نہیں کرنی چاہیے. ہماری قوم کے اندر, ہمارے نوجوانوں کے اندر نا مایوسی بہت زیادہ آ جاتی ہے. لگے رہیں, بڑھتے رہیں, مستقل مزاجی سے کام کرتے رہیں آپ.
4: اور میں یہ کہنا چاہوں گی کہ پاکستان جو ہے وہ روزانہ بنتا ہے, اور ہمارے چھوٹے چھوٹے کاموں سے ہی پاکستان کا روزمرہ چلتا ہے. تو ہمیں کبھی بھی اپنے آپ کو روکنا نہیں چاہیے, اور وہی بات کہ پاکستان کی پازیٹیو امیج دکھانے کے لیے ہمیں روز کام کرنا چاہیے.
0: ہاں بالکل, میں بھی انہی الفاظ کے ساتھ اور اسی نتیجے کے ساتھ آپ سب سے اجازت چاہوں گا کہ پاکستان کے لیے اور پاکستان کی ترقی کے لیے کردار ادا کرتے رہیں. بالکل وہ بالکل, یا شاید چھوٹے چھوٹے کردار ہوں, جیسے وہ اس موقع اس یوم آزادی کے اوپر پودے لگائیں اور بڑوں کی رسپیکٹ کریں, چھوٹوں سے پیار کریں, اور بھی بہت سارے پیغامات ہیں جو کہے جا سکتے ہیں, لیکن اس وقت وقت کی قلت کی وجہ سے ہم بڑھیں گے ایک چھوٹے سے جو ہے وہ نیوز بریک کی جانب. تب تک کے لیے مجھے اپنے میزبان اور ہمارے پورے پینل جس میں فاتن, عائشہ اور مہنور شامل تھی اور آپ نے خوبصورت آوازوں کو سنا ہے, اسی کے ساتھ دیجئے ہمیں پورے پینل کو دیجئے اجازت. اللہ نگہبان,
1: پاکستان زندہ.

0: جی تو اسی کے ساتھ ہم کالز کی طرف بڑھتے ہیں. سامعین آپ بھی اس پروگرام کا حصہ بن سکتے ہیں. حسیب ہمیں جہاں جہاں لے کے جا رہے ہیں نا وہاں آپ اس کو انجوائے تو کر رہے ہوں گے, لیکن ذرا ان کو تو روکیں. آپ اب ہمیں لے کے جائیں اپنے خوبصورت سفر جو آپ نے کیے ان کی یادوں میں. کوئی ایسی بات, کوئی ایسا واقعہ جو آپ کو یاد ہو تو آپ ہمیں سنا سکتے ہیں.
1: ضرور, جو لوگ وہاں پہ گئے ہیں, جو جانا چاہتے ہیں, وہ لازمی کال کریں گے اور اپنی بات شیئر کرنا چاہیں گے. جیسے کہ میں گیا ہوں اور میں ہر دفعہ اس جگہ کا ذکر کرتا ہوں, کشمیر والی سائڈ کا. یار میں آپ کو کہتا ہوں آپ زیادہ دور نہ جاؤ, آپ صرف لاہور سے کلر کہار کی طرف چلے جاؤ تو وہاں پہ آپ کو اتنی خوبصورت لیکس ملتی ہیں. وہاں پہ آپ کو لیکس کے ساتھ ساتھ تھوڑا سا پیچھے کی طرف دیکھیں تو آپ کو کھیوڑا ملتا ہے جو نمک کی کان ہے, جو بلکہ ہم اپنے ہمسائے ممالک کو اور دوسرے ممالک کو بھی دیتے ہیں. تو یہ بڑی اچھی چیز ہے
2: کہ اللہ تعالیٰ نے بھی بہت اچھی بات کی کہ سوئٹزرلینڈ بھی ہے, جنت بھی ہے پاکستان میں. میں یہاں پہ ایک بات ایڈ کروں کہ پاکستان میں جو ہے, پاکستان کہہ لے کہ منی ورلڈ ہے. آپ کو پاکستان میں ہر کنٹری کا چھوٹا چھوٹا پورشن ہے وہ ملے گا.
1: ایسے ہی
0: بالکل
1: ایسے ہی ہے, ہسٹوریکل پلیسز اور ماڈرن پلیسز ہر طرح کا اسٹرکچر آپ کو پاکستان میں ملتا ہے.
0: جی تو سامعین آپ ڈائل کریں جی تو اس کے ذریعے آپ ہمارے پروگرام کا حصہ بن سکتے ہیں
2: اور حسیب سے لائیو کوسچن پوچھ سکتے ہیں.
0: بالکل, وہ
1: آپ دونوں میرے پیچھے ہو گئے. مجھے لگ رہا ہے اگر آج مجھے کال آ گئی تو میں اپنا بزنس شروع کروں گا ٹور کا.
0: بلکہ میں سوچ رہی ہوں کہ میں بھی اپنا بزنس کر لوں.
1: ٹھیک ہے, اچھا میں کہاں پہ تھا, مجھے آپ نے گھما کے کہاں پہ لے آئے.
0: ہم آپ کو واپس لے آئیں, یہی تو ہماری
1: چاہت. میں نے واپس آنا نہیں, میرے خواب ابھی بڑے ہیں. تو میں اپنے کچھ واقعات اور بتانا چاہتا ہوں.
0: جی تو اسی کے ساتھ ہم ایک کال لیتے ہیں. کون ہے ہمارے ساتھ کال پر؟
1: وہ کون ہے ایسا جو تیری شکل دکھا دے.
0: تو کون ہے اس وقت ہمارے ساتھ؟ کال ڈراپ ہو گئی ہے بالکل اسی طرح جیسے ہم بچپن میں بیل بجا کے بھاگ جاتے تھے.
2: کسی نے ایسے ہی بیل بجائی اور بھاگ گیا.
1: کوئی بات نہیں, اس نے مس کال کا فائدہ اٹھایا جو جیز والوں نے فری میں دی ہے.
0: ویسے میں نے تو کبھی ایسا کیا نہیں,
1: اچھا لگا کسی نے ہمیں یاد کیا, کوئی ہمیں سن رہا ہے.
2: عجیب کہیں آپ بھی تو ایسے نہیں کرتے, مس کال دیتے ہیں بھاگ جاتے ہیں.
1: نہیں میں نے کبھی ایسا نہیں کیا, میرے پاس اکثر پیکج ہوتا ہے, جب پیکج نہ ہو میں ساتھ والے سے فون مانگ کے فون کر لیتا.
0: جی تو کون ہے اس وقت ہمارے ساتھ؟
3: السلام علیکم.
0: وعلیکم السلام, کون صاحب بات کر رہے ہیں؟
3: سلیم ٹیلر.
0: سلیم کہاں سے؟
3: اچھرا بازار.
0: اچھرا بازار, بالکل جی. جی تو کیا کہنا
3: چاہیے؟ آپ کی آواز صحیح آ رہی ہے, ہماری آواز ریڈیو میں ٹھیک نہیں آ رہی. یہاں پہ نا شور آ رہا ہے, آواز میں کلیئر نہیں آ رہی. یہ اپنی مینجمنٹ کو بولیں کہ یہ ٹھیک کرے مہربانی.
0: جی جی ضرور, فنی خرابیاں آئی جاتی ہیں. تو اور چاہیں گے آپ؟
3: ہمارے بھائی بیٹھے ہیں, بہت پیارا بول رہے ہیں, بہت اچھی باتیں کر رہے ہیں, جنتی وادی کا ذکر کر رہے ہیں, لازمی ہم بھی بات کریں گے.
0: جنت کی وادیوں کو انجوائے کر رہے ہیں آپ یعنی کہ؟
3: جی میں نے کوئی 9-10 سال سیر کی ہے یہاں پہ شمالی علاقے جو ہمارے پاکستان کے ہیں.
1: لائیو میں یہاں پہ آپ کو روکنا چاہوں گا. اور سلیم بھائی السلام علیکم, کیسے ہیں آپ؟ میں آپ کی فنی خرابی کا بتانا چاہتا ہوں کہ آپ اپنا ریڈیو ایک دفعہ بند کیجیے اور پھر آپ کال سنیے تو یہ مسئلہ حل ہو جائے گا.
3: جی اب دیکھیں, ٹھیک ہے؟
1: جی اب ٹھیک ہے.
3: ٹھیک ہے تو
0: جیسا کہ آپ بتا رہے ہیں,
3: آپ کو ہم اپریشیٹ کرتے ہیں کہ ماشاء اللہ اچھی گفتگو کر رہے ہیں. تو آپ کوشش کریں کہ سننے والوں کو بھی جو ہے اچھا پیغام دیں. اور جو آپ نے سیر کی بات کی آپ نے پاکستان کے شمالی علاقے ناران کاغان جیل ساتن لوگ, یہاں پہ ہم نے کھانے بنائے, یہاں پہ ہمیں بہت مزہ آیا اپنے کھانے جو بنائے ہم نے خود.
0: واہ سر, ویسے میں سوچ رہی ہوں کہ آپ کو یہاں ہونا چاہیے.
1: مجھے میرا اگلا دوست مل گیا جو میرے ساتھ جائے گا.
3: सबसे
0: हसीब का बिजनेस,
3: सबसे ज्यादा हमें जो मामला वहाँ पे खुशी का मिला, हमने वो आटे गूंदे पेड़े बनाए।
0: अरे वाह,
3: तो वो जो सीन है वो हमें बहुत मजा आया वहाँ पे सुबह का नाश्ता।
1: ये तो बंदा काम का है, ये लाजमी होना चाहिए क्योंकि थकावट के बाद खाने का मजा ही अपना। अपना बिजनेस स्टार्ट कर रहे हैं टूरिज्म का, तो पूरी टीम तो अगर आपने ज्वाइन करना आपको तो कर सकते हैं। मैं बस अच्छे दोस्त तलाश कर रहा
3: हूँ जी। हम आपसे रब्ता करेंगे इंशाल्लाह।
1: जी आपको जब भी अपने ट्रैवल करना हो सीप से कॉन्टेक्ट करिएगा।
3: और आज ये डॉक्टर साहब जो हैं सब भाई, इनको रोड पेश करते हैं कि वहाँ उन्होंने बहुत अच्छे यहाँ पे एक इंतजाम बनाए।
0: बिल्कुल,
3: तो आप ये आपकी आवाजें जो नई नई आवाजें सुन रहे हैं, अल्लाह पाक आपको कामयाब करे, बहुत खुशी हो रही है। और आपकी पूरी मैनेजमेंट को स्लोट पेश करेंगे कि ऐसे इवेंट बहुत ज्यादा होने चाहिए, एक दो नहीं काफी ज्यादा होने चाहिए।
0: बिल्कुल, ये
3: ताकि नई नई जनरेशन को मौका मिले सीखने का, और यहाँ पे जो अवेयरनेस दी जा रही है हम बहुत खुश हैं इस चीज से। और जहाँ तक आपकी हमारी आवाज जा रही है, ऐसे सलामती की दुआ, पाकिस्तान जिंदाबाद, पाक आर्मी जिंदाबाद।
1: जी जी बिल्कुल, जिंदाबाद जिंदाबाद, बहुत शुक्रिया। थैंक यू सर, साहब बहुत शुक्रिया। शुक्रिया सलीम भाई आपका, इतनी खूबसूरत दवाएं देने का और दुआएं देने का।
2: और सलीम साहब ने बहुत अच्छी बात की कि आरजे डॉग्स ने बहुत एफर्ट की है, ये उनका बहुत अच्छा एक इनिशिएटिव था कि उन्होंने न्यू ट्रेनीज को बुलाया यहाँ पे ट्रेन किया अपनी पूरी टीम के साथ। थोड़ा आज हम जो कि अपने दोस्तों के दरमियान बात करने से डरते थे।
0: जी तो उमर, हमारे साथ एक और कॉल है, हम कॉलर को शामिल करते हैं। अस्सलाम वालेकुम। कौन साहब बात कर रहे हैं? बहावल नगर से कॉल आई है। वाह भाई
1: वाह वाह
0: जी, तो क्या कहना चाहेंगे?
4: सुबह की कॉल लगा रहा, लग गई।
0: देखे ना, अब लग गई।
4: जी।
0: असल में हम पहाड़ी इलाकों में थे ना, इसलिए कॉल लग नहीं रही थी, अब वापस आए हैं तो।
1: ये बात, वहाँ पे सिग्नल का इशू हो जाता है, लेकिन पहाड़ी इलाकों की बात हुई है तो मैदानी इलाके भी उसी तरह इम्पोर्टेंट है जैसे पहाड़ी इलाके हैं, क्योंकि ये जगहें भी सोना उगलती हैं और उसी तरह हमें अच्छी अच्छी फसलें मिलती हैं यहाँ से भी।
0: जी सर, तो आप क्या पैगाम देना चाहेंगे हमें?
4: पहाड़ी इलाकों को आप छोड़े, बहावल नगर चक्कर लगाए, आपको फसलें इतनी खूबसूरत और इतना अच्छा माहौल नजर आ गया।
0: बिल्कुल जी, हम आ रहे हैं, बस अब अगला स्टॉप मेरा ख्याल है बहावल नगर ही लगाएंगे। हसी बात बताइए,
4: मेरी यही फरमाइश है कि बहावल नगर का नाम जरूर बचाना चाहिए।
0: बिल्कुल जी, बहावल नगर का नाम भी आ गया और वहाँ की फसलों की हम कदरदानी भी करते हैं।
1: मुझे आपके कॉल करने से याद आया कि बहावल नगर की बहुत बहुत अच्छी जगह है। ये हमारे एक सामेईन थे जिन्होंने हमारा ध्यान बहावल नगर की तरफ किया, मैदानी इलाकों की तरफ किया, बहुत शुक्रिया इनका। वहाँ पे जो मुझे याद है, जो मैंने किला देखा हुआ है, क्योंकि मैं देखी हुई चीज़ें बताना चाहता हूँ, वो किला है किला मौजगढ़, और बहुत ही खूबसूरत इमारत होगी अपने वक्त में, लेकिन अब वो इमारत ख़त्म हो चुकी है और उसमें कुछ दीवारें बची हैं, लेकिन फिर भी वो एक बहुत अच्छा अपना एक व्यू पेश करती है और देखने वालों के लिए एक मिसाल है। बहुत
2: वालेकुम सलाम जी। सर कौन बात कर रहे हैं, कहाँ से बात कर रहे हैं?
5: जी मेरा नाम अब्दुल हमीद है, फुलकाबाद हमारा गाँव है, माशाल्लाह बहुत सारिया दवा पैन लाता है।
2: जी लाइबा मेरे साथ ही बैठे हैं।
5: माशाल्लाह बहुत सारिया दवा बैठे बैठे सामू पूरी ख्याल कराती है, कश्मीर कलर कार कराची सारी जगह फिर के स्टूडियो जाने।
2: जी हम स्टूडियो में बैठ के आपको पूरे पाकिस्तान की सैर करवाएंगे, बल्कि हम सैर करवा भी रहे
5: हैं। जी माशाल्लाह बहुत अच्छा लगा प्रोग्राम सुबह सुनने, आज नवे नवे सारे इंशाल्लाह आएंगे।
2: जी
5: साडा बड़ा साधन ही पैना अकाल वाला।
2: जी बिल्कुल ऐसे ही है।
5: ਅਸੀਂ ਸਾਡਾ ਇੱਕ ਰਘੁ ਬਣਿਆ ਕਿਉਂਕਿ ਰੇਡੀਓ ਕਲੱਬ ਤੇ ਅਸੀਂ ਇਨਸ਼ਾਅੱਲਾ ਰਾਤੇ ਚ ਰਹਿੰਦੇ ਹਾਂ ਤੇ ਪ੍ਰੋਗਰਾਮ ਵੀ ਸੁਣੀਦੇ ਸਾਰੇ।
2: ਜੀ ਆਪਕੀ ਮੁਹੱਬਤ ਹੈ, ਆਪਕਾ ਪਿਆਰ ਹੈ ਕਿ ਆਪ ਹਮੇ ਸੁਣਤੇ ਹੈ, ਆਪ ਹਮੇ ਪਸੰਦ ਵੀ ਕਰਤੇ ਹੈ।
5: ਹਾਂਜੀ ਕਾਮ ਮੈਂ ਬਰਫੀ ਬਣਾਤਾ, ਇੱਧਰ ਆਓ ਕਦੇ ਇੱਧਰ हमारे फरुखाबाद में आओ इधर, बर्फी खिलाई आपको।
1: जी जी जरूर।
5: बर्फी नहीं खत्म हो गई, आपका नाम इतना प्यारा, क्या हो रहा है सरदार लैबा।
0: बहुत शुक्रिया, बहुत शुक्रिया, ये सब आपकी
1: मोहब्बत सब हमारी तरफ
5: से।
1: याद रखने का बहुत शुक्रिया।
5: अल्लाह
1: हाफिज़ जी, अल्लाह हाफिज़।
0: इसी के साथ जी बहुत अच्छा लगा सुन करके, आप सब भी हमारे साथ सफ़र कर रहे हैं जैसा कि जहाँ जहाँ हसीब और उमर हमें लेके जा रहे हैं, तो बहुत मज़ा आ रहा है और ये चीज़ उससे भी ज़्यादा मज़ा दे रही है कि हमारे सामीन भी उसे एंजॉय कर रहे हैं
1: और उन्होंने हमें भी यहाँ बैठे बैठे फरुखाबाद भी घुमाया और बहावलपुर की
0: बर्फी का इन्विटेशन भी आया। मेरा ख्याल है प्रोग्राम ख़त्म करके बर्फी की तरफ ही चलते हैं,
2: बर्फी खाने चलें।
0: बिल्कुल,
1: चले। मुझे लगता तो है चलो जाते जाते लाइव में कहना चाहूंगा कि एक प्यारा सा ट्रैक सुना दो, ताकि हम जाते जाते अपने सामीन को प्यारा सा ट्रैक सुना दें और आप अपनी प्यारी सी आवाज में अपने दोस्तों को अल्लाह हाफिज कर दें जो भी आपके सुनने वाले हैं।
0: बिल्कुल बिल्कुल, जो भी हमारे सुनने वाले हैं, हमारे सामीन। इस शेर के साथ इख्तिताम करते हैं कि नदी का शोर हो या आबशार का नगमा, हर एक है प्यार का नगमा। तो एक खूबसूरत नगमा आपकी समातों की नजर।
1: माशाल्लाह।

0: हैं जो कि फेसबुक पे मिल रहे हैं, इनको भी साथ साथ शामिल करना बड़ा ज़रूरी है। लुकमान हैदर रावलपिंडी से कहते हैं, अस्सलाम वालेकुम, हमें ज़िंदगी से क्या लेना, शहादत है मिशन अपना। लुकमान सरहदों पर दफन, लुकमान सरहदों पर दफन हो गए, वर्दी होगी कफन अपना। क्या बात है। और मेरे ख्याल से आपका ताल्लुक लुकमान साहब पाकिस्तान आर्मी से है, अगर आप पाकिस्तान आर्मी से हैं और आप यूनिफॉर्म में होते हैं, पाकिस्तान आर्मी की यूनिफॉर्म में होते हैं, तो आपको हमारा मोहब्बत भरा सलाम है, सल्यूट है। और पाकिस्तान आर्मी की तो क्या ही बात है, क्या ही बात है। फातिमा है, कहती हैं कि भाई मैं आपको इतना याद किया पिछले दो हफ्ते से, मैं बहुत पसंद मैं आपका प्रोग्राम बहुत पसंद करती हूँ, आपकी मुस्कुराहट पे सदके जब आप हल्का सा मुस्कुराते हैं, वल्लाह कमाल करते हैं, है ना। आजकल ना मुझे हंसा भी नहीं जा रहा, वैसे सही बताऊँ आपको, लेकिन बाहर हाल आपने कहा है तो फिर आपने ठीक ही कहा होगा। ऐसी बातों पे मैं अक्सर मान जाता होता हूँ। अच्छा, आर के मुगल कहते हैं कि मैं फरमाइश नहीं करती मगर 8 अगस्त को जुगनू की सालगिरह थी और वो कल हमसे नाराज हैं और ये शो वो कभी भी मिस नहीं करते, इसीलिए फरमाइश कर रही हूँ। मेरे मामू नुसरत फ़तेह अली ख़ान साहब के बहुत ही बड़े फ़ैन हैं, तो बस चलें, अब आपने कह दिया तो अब हम इसको ज़रूर प्ले करेंगे। और आपने कहा था मार गई उडीक मैनू, दे गया तरीक मेरा ढोला। चले मैं इसको ढूंढता हूँ और इसको ज़रूर शामिल करेंगे हम जुगनू जूनियर के लिए, हम इसको ज़रूर शामिल करेंगे। सैयद शाहिद नकवी सलाम करते हैं, वालेकुम अस्सलाम जी। ताहिरा मसूद सलाम करती हैं, वालेकुम अस्सलाम। मरीना बिलाल ने हमें ज्वाइन किया है और कहती हैं कि तुझसे पहले भी मेरे राज थे एक शख्स के पास, फ़र्क इतना है कि पोशीदा हुआ करते थे। अच्छा है, मैमूना हमें सुन रही हैं, मैमूना हमारी बड़ी ज़बरदस्त इंटर्न है और आजकल रेडियो पाकिस्तान पे एक स्पेशल ब्रॉडकास्ट ट्रेनिंग एंड इंटर्नशिप प्रोग्राम चल रहा है जिसमें मैमूना चीमा हमारी एक इंटर्न है, वो हमें सुन रही हैं, प्रोग्राम पसंद कर रही हैं। मैमूना बहुत शुक्रिया, थैंक यू सो मच, आपने जो अल्फाज भेजे हैं और ये जो छोटी सी रिकॉर्डिंग आपने करके मेरे ही प्रोग्राम की मुझे भेज दी है, कैसे कर लेती हैं आप, कैसे कैसे कर लेती हैं बताएं ना ज़रा। अस्सलाम वालेकुम,
1: क्या हाल है भैया? पंजीन आसिफ बोल रही हूँ कराची से।
0: मैं ठीक ठाक हूँ, आप ठीक हैं, खैरियत से हैं?
1: मैं तो ठीक हूँ भैया, आप अपनी सुनाएं, क्या हाल है आजकल? पता है मुझे क्या महसूस हो रहा है अभी, क्योंकि मुझे पता है मैं ऑन एयर नहीं हूँ इसलिए मैं बोल रही
0: हूँ। आप ऑन एयर हैं, बिल्कुल ऑन एयर।
1: अभी हो गई सही है, सही है। चलें, और क्या हाल है, ठीक ठाक?
0: अजब हाल है कुछ इन दिनों तबीयत का, खुशी खुशी ना लगे और गम बुरा ना लगे।
1: बस यही, लेकिन मैं रुक गई, किसी और मौके में पूछूंगी। वैसे प्रोग्राम का स्टार्ट बहुत अच्छा था जिया,
0: अब नहीं अच्छा,
1: बहुत अच्छा। और वो शेर जो पढ़ा था, जहाँ तक मेरे जहन में रह गया कि किसी कैसी आज़ादी मिली है हमको, सालिक जिस कमरे से, जैसे कमरे से कोई पिंजरा सहन में रख दे, यही था
0: हमको आज़ादी मिली भी तो कुछ ऐसे नासिक, जैसे कमरे से कोई सहन में पिंजरा रख दे,
1: रख दे। इतना हसीन शेर, मैं तो वाकई में हैरान रह गई कि कहाँ से ज़िया को मिल जाते हैं, कहाँ से ज़िया लाते हैं
0: ये, मैं
1: ये सब कुछ कैसे कर लेते हैं?
0: ये पैसे मिलते हैं मुझे इस चीज़ के ना, ये रेडियो वाले मुझे पैसे देते हैं ये काम शाम करने के।
1: आप लोग उन पैसों से बहुत ज्यादा काम कर रहे हैं मुझे वाकई में,
0: है ना,
1: अल्लाह ताला और आप लोगों को इज्जत दे।
0: सब पैसे का चक्कर है बाबू भैया, सब पैसे का
1: चक्कर है बाबू भैया। रेडियो से कितने पैसे मिलते होंगे आपको, लेकिन आपका शौक और जौक और خوبصورت ترین پروگرام, آواز تو خیر ہے ہی بہت پیاری اور شاعری پڑھنے کا انداز بھی بہت اچھا ہے. فراز صاحب کی بھی بہت اچھی پڑھی, بہت ہی اچھی پڑھی, مزہ آ جاتا ہے سن کے. اچھا پتہ نہیں آج میرے ذہن میں نا صبح سے یہ کیوں تھا کہ آج بدھ ہے, تو نہیں سوچی تھی اللہ میں ڈاگز گول ہو گئے آج آئے نہیں, میں یہی سمجھ رہی ہوں آخر تک, لیکن میں نے کہا اگر وہ نہیں آتے تو ان کے سانگز وغیرہ تو چلتے رہتے, پھر وہ تمہارا جو وجہ تو ہے. ارے میں نے کہا اچھا آج منگل ہے.
0: ہاں جی منگل کو ڈاگز کا ناغا ہوتا ہے.
1: ہاں وہ تو مجھے پتا ہے وہ بدھ کو آتی ہے نا, تو میں یہ سمجھتی آج بدھ ہے ان کا.
0: سمجھ رہی ہیں نا
1: آپ, ایسا سمجھ جاتی ہوں تمہاری باتیں چپکے چپکے, جو تو وہ ڈاگز بات کر رہے
0: ہیں. ہاں منگل کو ڈاگز کا ناغا ہوتا ہے, منگل کو میں آتا ہوں.
1: بالکل صحیح, ہم تمہیں خوش آمدید کہتے ہیں, خوبصورت پروگرام لے کر آتے ہو بالکل واقعی, اور بڑی محنت سے کرتے ہو, بہت ہی اچھا ہوتا ہے, بہت مزہ آتا ہے سننے میں. سبھی اپنی اپنی جگہ بہت اچھے ہیں بھائی, اللہ تعالیٰ سب خوشحال و آباد رکھے. نہیں آتا ہے نا کوئی, جیسے آج کل 10 سے 12 ہوئی بیک ٹو بیک بیک ٹو بیک. ارے اللہ میاں خیر, پھر وہ 12 بجے دیکھتے ہیں تم آ گئے یا رحمان آ جاتے ہیں. رحمان رحمان اس دفعہ بہت دیر سے ہے, میں سمجھی آئیں گے ہی نہیں, میں نے ریڈیو بند کیا اور میں سو گئی. دوسرے دن پتہ چلا کہ وہ تو آئے تھے لیکن دیر سے آئے تھے. چلو کوئی بات نہیں,
0: چلیں کوئی بات نہیں, وہ اکثر ڈیٹ پہ بھی بہت دیر سے پہنچتا ہے.
1: کون سی ڈیٹ؟
0: وہ اکثر اس کو تاریخ پہ بلایا جاتا ہے نا جب, تو وہ دیر سے آتا ہے.
1: بھائی وہ ہمارا بہت بہت پیارا سا بھائی ہے, چھوٹا سا منا سا, مجھے بہت پیارا لگتا ہے وہ سچی میں, پتہ نہیں کیوں بھولا بالا.
0: ہاں بھولا بالا سا کیوٹ سا ہے
1: سچ میں. ہاں ڈانس کرتے ہیں نا ڈاگز کے ساتھ, تو کہہ نہیں کیا. ویسے مجھے واقعی رحمان بھی پیار آتا ہے, پتہ نہیں کیوں, کیا بات ہے.
0: ہاں جی شروع شروع میں ہو جاتا ہوتا ہے ایسے, کوئی بات نہیں.
1: اچھا پھر بعد میں کیا ہو جاتا ہے؟
0: بعد میں پھر عادت ہو جاتی ہے.
1: وہ آپ لوگ اصل میں کچھ گزرے ہیں ایسے مرلوں سے, ڈاکٹر بھی گزر چکے شاید اور آپ بھی گزرے ہیں.
0: چلیں پروین جی بہت شکریہ, تھینک یو سو مچ آپ نے کال کی.
1: شاعری نہیں سنائیں گے ہم آپ کو, یہ غزل تو سنائیں گے بھائی.
0: کون کون؟
1: میں اور کون؟
0: اچھا میں نے کہا ہم کوئی 3-4 لوگ آپ نے اکٹھے کیے ہیں.
1: چلو میں اور تم مل کے پڑھ لیتے ہیں.
0: چلیں سنائیں سنائیں سنائیں.
1: چلیں وہ ہے کہ محبت میں مجھ کو, محبت میں مجھ کو جدائی سے ڈر لگتا ہے, میں ٹوٹا ہوا ہوں مجھے تنہائی سے ڈر لگتا ہے, میں خود کو جو پڑھنے لگوں تو بکھرا ہوا پاتا ہوں, مجھے اپنی ہی اندر کی تنہائی سے ڈر لگتا ہے. یہ دنیا جو کہتی ہے سب ٹھیک ہے سب اچھا ہے, مجھے اس کی دکھاوے کی بھلائی سے ڈر لگتا ہے, جو سچ بول دے شہر میں وہ تنہائی رہتا ہے, مجھے بیچ کی ہر ایک رسوائی سے ڈر لگتا ہے, نہ حاصل کی خواہش ہے نہ کھونے کا کوئی غم, مجھے زیست کی بڑھتی نہ رسائی سے ڈر لگتا ہے, میں آئینہ ہوں. یہ بڑے خوبصورت شعر ہیں دو آخر نا ریا. میں آئینہ ہوں مگر کون دیکھے گا خود کو اس میں, میں آئینہ ہوں مگر کون دیکھے گا خود کو اس میں, مجھے لوگوں کی اندھی خود نمائی سے ڈر لگتا ہے. اے بی یہ شاعر صاحب کا تخلص ہے. اے بی میں سوالوں کے سناٹے میں کھو جاتا ہوں, مجھے اپنے وجود کی گہرائی سے ڈر لگتا ہے. تو ہم بڑے ڈرپوک ہیں جی, ہم ڈر جاتے ہیں.
0: ہائے کیا بات ہے, آدمی سے ڈرتے ہو, آدمی تو تم بھی ہو.
1: آدمی تو تم بھی ہو, صحیح بات ہے,
0: آدمی تو ہم بھی ہیں. بہت شکریہ جی, تھینک یو سو مچ.
1: جیتے رہیں, آباد رہیں آپ, اور خوشیاں سمیٹتے رہیں. اللہ حافظ.
0: اللہ حافظ.
1: اللہ حافظ.